chapter 29 verse 7 no so ose ye mo mpae ma oman no na so oman no nya asundwe oman ni di ye a ye ye tim mo no so so ye benya asundwe ye bo mpae every president so